0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिरादरान इस्लाम, अल्हम्दुलिल्लाह हम सीरतुन नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में अपने दुरूस में बयान कर रहे हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत तैयबा के बारे में हमने इख्तसारन जज़ीरा अरब के अहवाल, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की विलादत से कबल, फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम की विलादत से कबल आपके बारे में मुबश्शरात, इरहासात, फिर ज़माने विलादत, फिर वक्त विलादत और उसके बाद ज़माने रज़ात, और ज़माने रज़ात के बाद फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम का उन्फवान शबाब और आपका सफ़र बराए तिजारत शाम और वापसी पर सैयदा खदीजा रज़ी अल्लाहु ताला अन्हा से आपका निकाह मुबारक, और फिर तजदीद काबा, बिनाए काबा में आपकी शिरकत, और उसके बाद रोया सादिका, और फिर वो घड़ी, वो साअत मुबारक और वो अजीम शान वक्त जो बेतबार जाहिर के भी रहमत था और बेतबार बातिन के भी रहमत था कि रमजानुल मुबारक में और गारे हिरा में, जबल नूर पे, हुदूद हरम में अल्लाह के पैगंबर पर वो अल्लाह का फरिश्ता जो अंबिया और अल्लाह के दरमियान में कासिद है, रसूल है, वो रसूल नूरी है और वो सबसे पहली वही लेकर मेरे आका सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम पे उतरा, और हुजूर पाक ने उन आयात मुबारक को तिलावत करने के बाद आप सैयदा खदीजा रजी अल्लाह ताला अन्हा के यहाँ तशरीफ लाए और आप पर उस वही का, उस सिकले कलाम का और उस लिकाए जिब्रील का जो असर था उसकी वजह से एक इस तरह भी कैफियत थी जिसका आपने सैयदा खदीजा रजी अल्लाह ताला अन्हा से इजहार किया। तकरीबन हमने यहां तक अपने दुरूस में बयान किया, और सबसे पहली बात तो ये समझें कि वही जो है, जब तक वही ना हो उस वक्त तक अल्लाह का नबी नबी नहीं कहलाता। हालांकि फैसला तो अल्लाह तकदीर में कर चुके होते, क्योंकि अल्लाह के इल्म में हर चीज, अल्लाह को पता है कि हमने किस किस को नबूवत देनी है, किसको रसूल बनाना है और किस पैगंबर ने किस जमाने में मबूस होना है, कितना दिन उसने दुनिया में रहना है और कब, ये सब अल्लाह के इल्म है। लेकिन जब उनकी बेसत का जमाना करीब आता है तो जब वही नाजिल होती है तो अब उनको नबूवत मिलती है, यानी वक्त बेसत का ताल्लुक जो है वो वही। अब वही क्या चीज होती है? वही का माना होता है कि किसी कलाम का, किसी कलाम मखफी का बड़े मखफी तरीके से किसी तक पहुंचाना, इसको कहते हैं वही। और अल्लाह जो अपने नबियों पे वही फरमाते हैं उसके फिर यानी अकसाम, एक तो वही का तरीका यह होता है कि अल्लाह तबारक व तआला अपनी कुदरत से पैगंबर के सीने में बात डाल देते हैं, ये भी एक वाही। और एक तरीका यह होता है कि अल्लाह का फरिश्ता वाही लेके आता है, लेकिन वो अल्लाह के हुक्म से पैगंबर के दिल पे इल्का करता है। यानी एक तो अल्लाह ने खुद बराह रास्त वाही डाल दी, दरमियान में कोई फरिश्ता नहीं, अल्लाह तबारक व तआला ने पैगंबर के दिल में एक बात का इल्का कर दिया। दूसरा तरीका यह है कि आया तो फरिश्ता, उतरा तो फरिश्ता लेकर वो वही, लेकिन उसने कहा अल्लाह तबारक व तआला के पैगंबर के दिल पर अल्लाह के हुक्म से उस वही को उतार दिया। जैसे कि कुरान पाक ने एक मकाम पे उसकी वजाहत भी की है, फरमाया नज़ल बिहिर रूहुल अमीन अला कल्बिक लितकून मिनल मुनज़िरीन, आपके दिल मुबारक, ये दो। और तीसरी सूरत यह होती है कि वो फरिश्ता किसी इंसान की शक्ल में आकर अल्लाह के पैगंबर के आमने सामने बैठ के वही सुनाता है। और सबसे आसान सूरत यही होती है कि जब फरिश्ता किसी इंसानी शक्ल में اللہ تبارک و تعالیٰ کے پیغمبر کے سامنے آئے اور آ کے بات کرے اور اللہ تبارک و تعالیٰ کا پیغام پہنچائے. تو جبریل علیہ السلام جب پہلی دفعہ آئے ہیں تو وہ اسی صورت میں آئے. یعنی جبریل علیہ السلام جب آئے وحی لے کر, جب سب سے پہلی وہ پانچ آیتیں مبارک جو تھیں اقرأ باسم ربک الذی خلق وہ نازل ہوئی, تو جبریل ایک انسانی شکل میں آئے. لیکن چونکہ حضور صلی اللہ علیہ وسلم نے پہلے جبریل کو دیکھا نہیں تھا اور اس سے پہلے کبھی آپ پر وحی نہیں اتری تھی, اور پھر اللہ کے کلام کا جو اثر ہوتا ہے وہ کوئی معمولی سا اثر تو نہیں ہوتا. صحابہ کہتے ہیں کہ ہم نے اپنے آنکھوں سے دیکھا کہ حضور اگر اونٹنی پہ بیٹھے ہیں اور وحی اترنی شروع ہوئی تو اونٹنی کھڑی نہیں ہو سکتی تھی, بیٹھ جائے. حضرت زید رضی اللہ تعالی عنہ صحابی ہیں رسول پاک کے صلی اللہ علیہ وسلم اور بڑے علماء صحابہ میں سے, قرائے صحابہ میں سے ہیں. یعنی یہ وہ شان والا صحابی ہے جس کو قرآن جمع کرنے کی ڈیوٹی جو تھی سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ نے لگائی. وہ کہتے ہیں کہ ایک دفعہ حضور کے ساتھ میں بیٹھا تھا اور حضور صلی اللہ علیہ وسلم نے اپنی ران مبارک جو تھی وہ میری فخذ پہ رکھی ہوئی تھی, میری ران پہ رکھی ہوئی تھی, وحی نازل ہونے لگی, قریب تھا کہ میری ٹانگ ٹوٹ جاتی. تو بہرحال جب جبریل علیہ السلام آئے وحی لے کر, اور اسی میں پھر اللہ تبارک و تعالی نے اپنی رحمتوں سے یہ بھی انتظام فرما دیا اور یہ شرف بھی صرف آمنہ کے لال کو ملا صلی اللہ علیہ وسلم, کہ جبریل علیہ السلام کو اس کی اصلی صورت میں دکھلایا گیا دو دفعہ میرے مدنی صلی اللہ علیہ وسلم, اور کسی نبی نے نہیں دیکھا. اچھا اس کی وجہ کیا تھی؟ وہ تو نبی کے بعد نبی آتا ہے, ایک پیغمبر آئے اس کے بعد دوسرے نبی آئے, تو دوسرے آنے والے نے پہلے نبی کی تصدیق کر دی. اب حضور صلی اللہ علیہ وسلم جو کہ آخری نبی ہیں, خاتم الانبیاء ہیں, خاتم المرسلین ہیں, اللہ کے کروڑوں صلاۃ و سلام حضور کی ذات اقدس پر, آپ کے بعد تو نبی کوئی نہیں, اور عیسیٰ ابن مریم جب اتریں گے تو قیامت قریب آ جائے گی, تو یہ درمیان میں جو ہزاروں سال کا وقفہ ہے اس میں تو کوئی نبی نہیں. تو لازماً جو غلط قوتیں ہیں یعنی اعداء اسلام ہیں, اعداء دین ہیں, وہ چاہے یہودی ہوں, نصرانی ہوں, وہ چاہے ہندوز ہوں, وثنی ہوں, کوئی ہوں, الکفر ملت واحدہ, تو ان کے پاس یہ سب سے بڑا ہتھیار تھا کہ جی آپ کہتے ہیں کہ جبریل میرے پاس آئے تو آپ نے کیا جبریل کو دیکھا بھی تھا؟ اسی لیے جب علماء سے آپ علم پڑھتے ہیں تو اس کو کہتے ہیں سند, تو اس سند کا اتصال دیکھا جاتا ہے کہ میں نے مثلاً کس سے پڑھا بھی ان خیر محمد, اور خیر محمد نے کس سے پڑھا بھی ان خلیل احمد سارم پوری, خلیل احمد سارم پوری نے کس سے پڑھا دی ان شیخ محمود الحسن دیوبندی, انہوں نے کس سے پڑھا دی, تاکہ وہ سند پہنچے گی امام بخاری تک اور پھر امام بخاری سے حضرت محمد رسول اللہ تک صلی اللہ علیہ وسلم. تو اس لیے اب اللہ نے یہ تو ہوتی ہے نا, اب یہ قرآن کی سند ہے کہ قرآن اتارنے والے کون ہیں اللہ پاک, لانے والے کون ہیں جبریل, اور اتارا کس کے بھی گیا حضور صلی اللہ علیہ وسلم. تو اس لیے اللہ تبارک و تعالی نے قرآن پاک میں یہ بھی ارشاد فرما دیا, جیسے آپ نے سورۃ النجم میں پڑھا ہے کہ والنجم اذا ہوا ما ضل صاحبکم وما ہوا وما ینطق عن الہوا